0: آر جے انس اختر اور حکیم سید مشکور احمد شاہ صاحب تشریف فرما ہیں. خواتین و حضرات, اس شو میں بات ہوتی ہے, اس سیشن میں ہم بات کیا کرتے ہیں آپ کی صحت کے بارے میں, آپ کی جو صحت ہے. سامعین کرام, ہماری صحت جب تک ٹھیک نہ ہو تو دنیا کی دولت ہو, شہرت ہو یا کوئی بھی کام ہو, بندے کو اچھا نہیں لگتا, کیونکہ آپ کی صحت ہی ٹھیک نہیں ہوتی. سو اگر آپ کی صحت کے متعلق آپ کوئی سوال اپنے ذہن میں رکھتے ہیں, آپ کے دل میں کوئی سوال ہے, تو اس شو میں آپ کال کے ذریعے, ایس ایم ایس کے ذریعے حکیم صاحب سے پوچھ سکتے ہیں, اور آپ کی صحت کے حوالے سے جو مسئلہ ہے اس کے حوالے سے مشورہ بھی لے سکتے ہیں, کوئی ٹوٹکا کوئی نسخہ بھی پوچھ سکتے ہیں. اس کے علاوہ اگر آپ کو کوئی ایسا مسئلہ ہے جس کا علاج کرا کرا کر آپ تھک چکے ہیں, مایوس ہو چکے ہیں, اور آپ نے کہتے ہیں کہ میں پاکستان کے ہر ڈاکٹر کے پاس, ہر حکیم کے پاس گیا ہوں لیکن مجھے شفا نہیں ملتی, تو سامعین آپ کی خدمت میں یہ شو الشفا دواخانہ کے خصوصی تعاون سے پیش کیا جاتا ہے. الشفا دواخانہ, جہاں پر دیسی طب کے ماہر حکیم سید مشکور احمد شاہ صاحب تشریف فرما ہوتے ہیں. بالکل خواتین و حضرات, تشریف فرما ہوتے ہیں حکیم سید مشکور احمد شاہ صاحب, جو کہ مریضوں کا چیک اپ معائنہ روزانہ صبح 8 بجے سے لے کر شام 4 بجے تک جاری رکھتے ہیں. سو اس کے ساتھ جو ہے آپ کو کوئی بھی مسئلہ ہے, چاہے آپ معدے کے حوالے سے بیمار ہیں, چاہے آپ کے دردوں کے مسائل ہیں, چاہے آپ کو کوئی بھی مسئلہ ہے, آپ نے بہت سارے علاج کرائے ہیں آپ کو شفا نہیں ملی, تو آپ کی خدمت میں الشفا دواخانہ حاضر ہے. ٹانگ کو مضافات وزیرستان کے جتنے بھی مریض ہیں, لسنر ہیں, آپ کو کوئی ایسا مسئلہ ہے جس کی وجہ سے آپ تنگ ہیں, تو آپ کی خدمت میں ایک ایسا حکیم صاحب حاضر ہے جن کا تعلق اسلام آباد راولپنڈی سے ہے, حکیم سید مشکور احمد شاہ صاحب. تو بالکل خواتین و حضرات, ہمارے ساتھ آن یہ اسٹوڈیو میں بھی موجود ہوتے ہیں, اور روزانہ صبح 8 بجے سے لے کر شام 4 بجے تک اپنے کلینک میں بھی موجود ہوتے ہیں, اور مریضوں کا جو چیک اپ معائنہ ہے وہ جاری رکھتے ہیں. دین لبز جناب سے سمرحم بختناز امن و خیاں دے ورنہ دا پروگرام ور بھی صحت خزانہ ساس ٹول تہم پروگرام کی ہر کلیم آئمہ اگران وار بھی دن کو دے پروگرام کی منگ خبر کو دستاس صحت بارے کے اہم مسئلے دستاس صحت والی سر بھی مطلب چھے یہ دا سی بیماری ہے چھے ساس ڈی زیاد لجنہ والکڑی بھی او اغین آباد ہم ساس جکم شفا دا آنا ملاوے گی خبر کے جناب ساس دا پارا دا ٹانک کے یہ دا سی کلینک موجود دے حکم تے لے کی گی الشفا دوا خانہ الشفا دوا خانے بندے دا اسلام آباد اور راول پنڈی یہ دا سے قابل او تجربہ کار حکیم صاحب ہم موجود دے بالکل جناب خبر کو حکیم سید مشکور احمد شاہ صاحب یدا سے قابل او تجربہ کار حکیم دے او دیس کالو تجربہ دا دیسی طب کے دیسی طریقہ علاج کے او اخ خویان دے اخ ورنا سکچ دا مختلف بیماریانو چکر شوی دی مثلا دا میدی مسئلے دی دا زڑ مسئلے دی دا دردو مسائل دی ساسو بواسیر دا خونی دا آبادی دا کستاسو دا گردو مسائلی کستاسو چیرے دمخ مسئلے بھی ساسو پمخ بنی کل بھی محاسی بھی شایان بھی یا دین علاوہ نور ساسو چیرے ہم دا صحت والے سر مسئلے بھی انشاءاللہ ہر قسم بیماری ڈیرا پاس انتیا سرا اور ڈیرا پخلی طریقے بندے شفا دوا خانے بند کی بالکل خواتین حضرات انشاءاللہ ہر قسم بیماری علاج ڈیرا پر تسلی سرا الشفا دوا خانہ بند کی گی الشفا دوا خانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانگ سٹی کے بالکل جناب چکن دا دیسی طریقہ علاج دا گران وار بجن کو دا دیر آسان دا ارزان دا او بے زر طریقہ علاج دا او دی اچ کی سم ہم سائیڈ افیکٹ نشتا چ سم ہم دا سی پیشنٹس دی چ ڈیز زیاد لجن کڑی وی وے چ نس بای ز دی ڈیز زیاد ڈاکٹران نوں لگر زدن ایم او شفا میں نہ ملاوے گی یو پھر چ ساس چ سی پراوڑی ال شفا دوا خانے تا ال شفا دوا خانہ شوال مارکیٹ نس ٹریفک پوائنٹ ٹانگ سٹی. سو بالکل جناب جتنی میری بھنی برام میں کس طرح کے سننے پہن تو آپ سارا کو میں صحت دے خزانہ دے وچ ویلکم آدا کہ رکھے الشفا دبا خانہ دے خصوصی تعاون نال تو خدمت وچ پیش کیتا پیا ویندا تاں بالکل جناب جتنی بھنی برام سننے پہن تسا کوئی ایسی بیماری دے وچ مبتلا ودے وے جے دا علاج تسا کرا کرا کے تھک چکے وے مایوس تھی چکے وے تو ہن ایک ایسے مالک دے انتظار چی وے تلاشی چی وے کوئی ایسے علاج دی تلاشی چی وے جے کوئی سائیڈ افیکٹ ہی نہ ہوے کوئی نقصان ہی نہ ہوے تسا صحت یاب تھی ونے. بالکل جناب تصاوی پروگرام سننے پہ وجہ کو آخا میں صحت دا پیغام جہاں کہ الشفا دوا خانہ دے خصوصی تعاون تاری خدمت پیش کیتا پیا ویندا الشفا دوا خانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانک سٹی دے وچ حکیم صاحب نے روزانہ فجر لے 8 بجے کو چاہ کے شام 4 بجے تک موجود ہونے تے مریضوں دا چیک اپ پوائنٹ جڑے ہے جاری رکھے نے. تو بالکل جناب چلیں گے صحت کے سفر کو آگے بڑھائیں گے. آپ کے جو سوال ہیں وہ بھی حکیم صاحب کی جانب کنوے کریں گے. سو اس کے علاوہ اگر آپ کو کوئی بھی صحت کے حوالے سے سوال ہے تو آپ ہمیں کال کر سکتے ہیں 0963-511-488 پر 0963-511-488 پر آپ ہمیں کال کر سکتے ہیں. لیکن اس سے پہلے آج حکیم صاحب سے ہم ایک ایسی سبزی کے بارے میں بات کریں گے جو کہ عموماً ہم سردیوں میں استعمال کیا کرتے ہیں, ویسے بھی استعمال کرتے ہیں. سو اس کے فائدے اور ان سے کون سی اغذیات بنتی ہیں, چونکہ آپ کو پتا ہے کہ جو دیسی طرح کا علاج ہے یہ دیسی جڑی بوٹیوں پہ مشتمل ہوتا ہے, بالکل ہربل ہوتا ہے, دیسی ہوتا ہے. تو آج ہم حکیم صاحب سے بات کریں گے ساگ کے بارے میں. ساگ کے بارے میں حکیم صاحب سے پوچھیں گے کہ اس کے کیا کیا فوائد ہیں, ان سے کس چیز کی میڈیسن بنتی ہے. تو چلیں گے جی صحت کے سفر کو آگے بڑھاتے ہیں. السلام علیکم حکیم صاحب.
1: وعلیکم السلام.
0: حکیم صاحب کیسے ہیں؟
1: الحمدللہ ٹھیک ٹھاک.
0: آج کا دن کیسا رہا حکیم صاحب آپ کا؟
1: آج کا دن بھی دوسرے دنوں کے کام بہتر رہا, اللہ کا شکر ہے, کافی بہتری رہی.
0: چلے ماشاء اللہ,
1: امید ہے کہ ان شاء اللہ آہستہ آہستہ آہستہ.
0: ایسی بات ہے بالکل. حکیم صاحب یہ بتائیے گا کہ ساگ کے بارے میں آج ہمیں بتائیے آپ.
1: دیکھیں ساگ تو بے شمار ہیں,
0: ایسی بات ہے,
1: سرسوں کا ہے, پلائی کا ہے, مختلف ہیں. اچھا جو ان میں ہمارے لیے سب سے بہتر ہے اور جس کی کثرت سے دوائیاں بھی تیار ہوتی ہیں خاص کر دردوں کی, ان میں ہے جسے عام لفظ میں کہیں تو مرنگا, اور دوسرے میں کہیں تو سہانجنا. سہانجنے کا ساگ بھی کہلاتا ہے, سہانجنا بھی کہلاتا ہے, اور عموماً پنجاب سائڈ پہ آپ جائیں وہاں بھی یہ لوگ گھروں میں پکاتے ہیں سبزی کے طور پہ. اور اس کا پانی جو ہے وہ ضائع نہیں کیا جاتا, بلکہ اس کے پانی میں ہی ہم لوگ باقی کی دوائیاں ملا کے, جیسے جو کٹی ہوئی ہوتی ہیں جڑی بوٹیاں,
0: ایسی بات ہے,
1: اس کی مدد سے گولیاں بنا لیتے ہیں یا اس کو اس کے پانی کو بیچ میں خشک کر کے تو اس کے کیپسول بھر لیتے ہیں, اور یہ دردوں میں بہترین کام کرتی ہے. اب سہانجنا جو ہے یہ اب کا نہیں ہے, یہ صدیوں سے استعمال ہو رہا
0: ہے.
1: آج کل یہ ضرور ہوا ہے کہ تھوڑی جدت آئی ہے سہانجنے کے کیپسول, سہانجنے کی گولیاں باقاعدہ پیکنگ میں بک رہی ہیں, اور ملٹی نیشنل کمپنیاں بھی جو ہیں وہ اسے تیار کر کے تو وہ ہربل پروڈکٹ کے طور پہ دے رہی ہیں.
0: ٹھیک ہے,
1: لیکن اس کا افادیت جو ہے وہ بہت زیادہ ہے اس میں, کیونکہ ظاہر ہے کہ ہے تو عام سی جڑی بوٹی ہم لوگ پکاتے ہیں, ایک ساگ ہے, لیکن اس کے جو پتے ہیں, اس کی جو پھلیاں ہیں وہ سبزی کے طور پہ بھی استعمال ہوتی ہیں, اور میڈیسن میں میڈیسن کے طور پہ بھی ہم لوگ اسے استعمال کرتے ہیں. باقی اس میں پوٹاشیم ہے, کیلشیم ہے, اس میں فائبر ہے, اس میں بے شمار ایسی چیزیں ہیں کہ جو کہ ہمیں ہمارے جسم کو ضرورت ہے, اور اسپیشلی یہ دردوں پہ بہت زیادہ افیکٹو ہے.
0: ایسی بات ہے.
1: اب قدرت نے اسے کیلے کے غذائیت سے بھرپور درخت بنایا ہے یا پودا بنایا ہے, لیکن ہاں یہ ضرور ہے کہ اس کو ہر بیماری کا حتمی علاج سمجھنا
0: وہ
1: درست نہیں ہے.
0: ٹھیک ہے,
1: کیونکہ کسی بھی آپ کو درتی چیز کو قدرت نے بے شمار جڑی بوٹیاں دی ہیں, لاکھوں کی تعداد میں ہیں, لیکن ان کے فوائد بھی ہیں اور لوگ ان سے استفادہ بھی حاصل کرتے ہیں. جیسے سنبل ہے, سنبل کے لکڑے لیتے ہیں, پیستے ہیں, دردوں کے طور پہ لوگ استعمال کرتے ہیں, اسی طرح بے شمار ہے. لیکن دیکھنا یہ ہوتا ہے کہ مریض کا مرض کس نوعیت کا ہے, اس کا مزاج کیا ہے, اور ایک جو سائنسی تحقیق ہے وہ کیا کہتی ہے.
0: ٹھیک ہے,
1: پھر آپ جب اس کو اس کمپیئر کر کے مریض کی کنڈیشن دیکھ کے اس کے مطابق جب آپ اسے فارمولے کے طور پہ استعمال کرتے ہیں تو ریزلٹ بھی بہت بہتر آتا ہے. ہاں یہ ضرور ہے کہ دیسی ادویات کے نقصانات بہت کم ہیں, صرف اس کی مقدار وہ دیکھنی ہوتی ہے. اب جیسے مرنگا ہی ہے, اب لوگ اس کا ساگ بنا کے کھانا شروع کر
0: سی بات ہے
1: کہ ہر دوسرے دن, تو ضرورت سے زیادہ جو مقدار ہے وہ نقصان بھی دے گی, نقصان بھی نہیں کرے گی. باقی اس کا وٹامن, معدنیات, فائبر اور جو دوسرے غذائی اجزاء ہیں ان کو آپ استعمال کر سکتے ہیں اس کو خوراک کے طور پہ, یعنی آپ اسے ہفتے میں ایک دفعہ بنا لیں. دوسرا یہ ہے کہ اگر اس کے پتے آپ ہیں تو اس کے پتوں کو آپ خشک کر کے,
0: ٹھیک ہے,
1: اور اس کے آپ کیپسول بھر سکتے ہیں, وہ بھی دردوں میں استعمال ہوتے ہیں. اس کا آپ کہہ لیں تو کاوا بنا کے پی سکتے ہیں جو چائے کے طور پہ. अच्छा, यहाँ एक थोड़ी सी गलत फहमी दूर करनी है हम लोगों में जो है, उसमें हम भी शामिल हैं कि हम भी उसी इतनी पीते हैं कि काली चाय का हालांकि कावा गर्मी खुश्की करता है, कावा बेहतर नहीं है, हम लोग उसमें दूध डालकर उसको चाय का नाम देते हैं,
0: ऐसी बात है, ठीक है।
1: और चाय पूरी दुनिया में, बल्कि पीछे मैं एक रिसर्च पढ़ रहा था तो उसमें पाकिस्तान में तकरीबन एक साल में 7 अरब रुपए की चाय
0: पी जाती है, ठीक है, ऐसी बात।
1: अब चीज ये है कि आप चाय तो हम पीते हैं लेकिन चाय सही तौर पे है क्या, ठीक है ना,
0: ये है क्या।
1: अब मसला ये है कि आप इसका जो सही तरीका है जो तिब के लिहाज से,
0: ठीक है, हाँ जी,
1: वो तो ये है कि आप पहले पानी को उबाल लें,
0: ठीक है,
1: जितनी आपने एक कप दो कप या तीन कप बना,
0: ठीक है,
1: जब पानी आपका अच्छी तरह उबल जाता है उसमें आप थोड़ी या हस्बत जितनी आप महसूस करते हैं
0: हस्बत
1: चाय की पत्ती डालें और उसको कुछ तकरीबन 10 मिनट के लिए ढांप के रख दें,
0: ठीक,
1: चूल्हा आपने बंद कर दिया,
0: हाँ जी,
1: अब उसको 10 मिनट के ढांपने के बाद हम जब उठाएंगे तो जो पत्ती का जेन्युइन कलर होता है ना वो सारा उस चाय के पानी यानी उस उबले हुए पानी में आ गया,
0: ठीक है, ठीक है।
1: आपने उसको लिया, उसको छाना,
0: हाँ जी,
1: और फिर उसको आप गर्म कर लें, पका लें, वो जो चाय है या वो जो ओरिजिनल कावा बना है असल में चाय वो है। वैसे आप देख लें, आप काली पत्ती का कावा बनाते हैं, आप अगर चाय उसका घूंट भरें तो वो आपको कड़वा महसूस होगा कि चाय कड़वी है। अब उस कड़वाहट को जायके मुंह को बदलने के लिए या कह लें कड़वाहट को मिठास में बदलने के लिए हम लोग फिर दूध का इस्तेमाल,
0: ऐसी बात है,
1: तो वो दूध चाय, दूध वाली चाय होगी,
0: बिल्कुल ऐसी बात है।
1: हालांकि अगर चाय का मकसद लें जो तिब कहती है तो वो यही है कि आप पानी को उबालें, उसमें पत्ती का रस निकालें और उसको बाद में आप छाने, मजीद थोड़ा अगर पकाना चाहें तो उसको बेशक पका लें, उसके बाद आप उसे छान के कपों में निकाल के और आप कप के तौर पर इस्तेमाल करें,
0: ठीक है,
1: आप उसका जायका ही सबसे अलग महसूस करेंगे।
0: अच्छा हकीम साहब, आपने बात की है कावे के हवाले से कि जिस्म के अंदर जाना गर्मी बढ़ाता है,
1: काली पत्ती का,
0: काली पत्ती,
1: बिल्कुल,
0: तो सर्दियों में यानी कि सख्त सर्दियों में पीना कैसा है, या हमारे वो बहने वो भाई जो यहाँ से वजीरिस्तान में रहते हैं जहाँ पर मौसम अक्सर ठंडा ही रहता है, तो वहाँ पर ये चीज इस्तेमाल कर सकते हैं या नहीं कर सकते, ये बताइए।
1: देखिए कावा कहीं भी इस्तेमाल हो सकता है, हम खाली काली पत्ती का नहीं पीते, सबस कावा, सबस पत्ती का भी कावा चलता है, लेमन ग्रास वगैरह बेशुमार है। चीज ये है कि आप इसको उस तरह तैयार करें जिस तरह के उसका तैयार करने का हक है,
0: ठीक है,
1: और जो उसका जेन्युइन तरीका है जो आपके जिस्म में गर्मी खुश्की नहीं देता बल्कि आपको एक सरूर सा भी देता है,
0: हाँ जी,
1: वो यही है कि आप पहले पानी को उबाल लें,
0: ठीक,
1: उसके
0: है,
1: बाद उसमें थोड़ी पत्ती डालें और उसके बाद उसे थोड़ी देर के लिए ढक के रखें ताकि पत्ती का जो रस है सारा जौहर जो है वो पानी में शामिल हो,
0: ठीक हो गया।
1: बाद में आप उस पानी को छान के उस पानी को दोबारा थोड़ा पका लें, फिर आप उसमें हसबे जायका अपना मीठा डालना चाहते हैं तो आप डालें, लेकिन कोशिश करें कि आप चीनी की बजाय गुड़ या शक्कर ये इस्तेमाल कर लें, वो सबसे बेस्ट है,
0: चलें, ठीक है,
1: ठीक है। उसके बाद जब आप उसका घूंट भरेंगे तो वो आपको कावा जो है वो अलग ही लज्जत देगा,
0: ऐसी बात है।
1: फिर अगर आप चाहें तो आप उसमें दूध भी डाल सकते हैं, लेकिन जो चाय है, चाय का मकसद है बगैर दूध के, लेकिन वो एक सरूर, एक नशा और एक ताकत दे,
0: ठीक है।
1: बाकी बात हो रही थी मुरंगा
0: की, मुरंगा की,
1: ठीक है। तो आखिर अब बातें पूछते हैं कि यार इसके जो पत्ते आप खुशक करके पाउडर बनाते हैं, कैप्सूल गोलियां बनाते हैं, क्योंकि मेरे दवाखाने में भी मोरिंगा से बने हुए जो है फार्मूले मौजूद हैं, मेरे अपना नुस्खे बने हुए हैं इसके मोरिंगा के, जो कि स्पेशली मैं दर्द के मरीजों को इस्तेमाल भी कराता हूँ।
0: अच्छा, मोरिंगा के फार्मूला आपके पास मतलब बने हुए?
1: हाँ, मोरिंगा का जो है जूस है, जौहर है इसका, उसके जरिए ये इसकी दवाई बनी हुई है जो मैं दर्दों के मरीजों को इस्तेमाल कराता हूँ,
0: ठीक है।
1: क्योंकि किसी जमाने में हम लाहौर शहर में तो खैर हम सुहांजने का साग मिलता है,
0: ठीक है,
1: पकाते हैं, तो जब घर पकाया जाता था तो इसका जो पानी उबालते थे साग उसमें, तो वो जो पानी था वो जाया नहीं होने देते,
0: अच्छा, ठीक है।
1: हम उसी को गोलियां बनाने के तौर पर इस्तेमाल करते थे बजाय के कुछ सादा पानी ले,
0: ठीक है,
1: वो मोरिंगा का पानी, उसमें दवाई डाली, जड़ी बूटियां जो दूसरी हैं, इसमें अश्वगंधा है, इसमें बेशुमार आ जाता है,
2: उसको डाल के फिर हमने उसकी गोलियां बना ली
0: ठीक है
2: हाथ से और वो काम करती थी उसी फार्मूले को जहन में रख के। अब ये है कि अब जिद्दत आ गई
0: है। ये तो जिद्दत आ गई ऐसी बात है।
2: पत्ते खुशक करते हैं उसके बाद आप इसको पाउडर बनवा लेते हैं
0: ठीक है
2: फिर आप चाहें तो आप दाइयों के जरिए गोलियां बनवा लें और वो गोलियां फिर यानी कम वक्त में ज्यादा बन जाती हैं
0: ऐसी बात
2: है। उस तरह आप हाथ लेके बैठे रहेंगे एक एक गोली बनाएंगे। अब ये है कि उसको देखना यह है कि ये काम करती है बिल्कुल काम करती है। इसको मैंने अपने दवाखाने में बल्कि यहां अपनी प्रैक्टिस के दौरान भी इसको इस्तेमाल कराया दर्दों में बेहतरीन साबित हुई है। दर्दों के साथ साथ ये मैदे के मामले में ये असाबी कमजोरी में ये आयरन की कमी में यानी ये एक ऐसा कुदरत ने एक पौधा पैदा किया है कि जो आपकी पूरी बॉडी के लिए एक जनरल टॉनिक है।
0: जनरल
2: टॉनिक के तौर पर आप इसे इस्तेमाल कर सकते हैं। इसका इसमें खौफ खतर नहीं है। आप इसे छोटे को देते हैं बड़े को देते हैं बस उसकी मकदार देखनी होती है
0: बिल्कुल ऐसी बात।
2: दूसरा ये है कि ये जिस्मानी कमजोरी में भी बेहतरीन है। बाजे दुबले पतले कमजोर होते हैं उनके लिए भी ये बेहतरीन काम करता है। लेकिन इसके साथ साथ रीजन जानना होता है कि यार इसकी कमजोरी की वजूहत क्या है तो मैदे की भी सलाह करें
0: ऐसी बात है।
2: उसकी खुराक भी ठीक करें अगर खुराक कम है और अगर उसे कोई पोशीदा मर्ज है तो फिर उसका भी पता चला के और उसका इलाज करें
0: ऐसी बात
2: तो फिर इंशाल्लाह उसके वजूद में ताकत भी आएगी उसके पट्ठों में भी ताकत आएगी।
0: ठीक है
2: इसको आप अगर मैदे के हाजमे के तौर पे लेते हैं ये हाजमे पे भी बहुत जबरदस्त काम करता है।
0: ठीक है
2: इसमें गैसों को खारिज करने की ताकत है इसमें मैदे को ताकत देने की ताकत है इसमें कब्ज को दूर करने की ताकत है।
0: ठीक है
2: दूसरा कि आप इसको शुगर का मरीज है वो इसे इस्तेमाल कर सकता है। शुगर की वजह से जो असाबी कमजोरी वो महसूस कर रहा है वो भी ठीक होगी उसके साथ साथ उसके मैदे की भी सलाह होगी उसका पिंक्रियास या लबलबा जो है वो भी ताकत पकड़ेगा। यानी आप इसे उसके शुगर के मरीज को भी दे सकते हैं आप इसको ब्लड प्रेशर के मरीज को भी दे सकते हैं
0: ठीक है
2: बल्कि उसका ब्लड प्रेशर नॉर्मल रखने में ये बहुत अहम किरदार अदा करता है। इसको आप हाई ब्लड प्रेशर में भी इस्तेमाल करा सकते हैं। दूसरा कि आप इसको बवासीर है
0: अच्छा
2: ठीक है उसमें भी बाज दफा ये होता है कि आपको गर्म खुराक गर्म कोई चीज नहीं दे सकते
0: ऐसी बात है
2: लेकिन वहां भी ये काम करता है। फिर दूसरा बाज कह लें कि सौंजने का जो फायदा है वो ये है कि बाज में खून की कमी हो जाती है
0: ऐसी बात है। हाँ
2: ये खून की कमी को भी दूर कर
0: सौंजना ठीक है।
2: इसको आप खुराक के तौर पर लें सुबह शाम अगर इसके कैप्सूल बना लें इसकी गोलियां बना लें तो आप इसे सुबह शाम
0: अच्छा, हकीम साहब सौंजने का जो बंदा साल में बनाकर खाता है तो क्या वो भी यही फायदे दे सकता है या नहीं दे सकता
2: है? बिल्कुल देता है लेकिन हम उससे एक सब्जी के तौर पर उस टाइम इस्तेमाल करेंगे।
0: हाँ
2: और ये नहीं होगा कि अब रूटीन में रोजाना ही सौंजना बनना शुरू हो जाए घर वाले भी तंग हो जाएंगे। हाँ ये जरूर है कि हफ्ते में कम से कम अगर एक दफा बना लें तो कम से कम जोड़ों की दर्दों से मैदे की तकलीफ से
0: ऐसी बात
2: असाबी कमजोरी से शुगर में कोई वीकनेस से या हाई ब्लड प्रेशर रहने की परेशानी से
0: बिल्कुल
2: उसमें बचा जा सकता है। आप इसे सब्जी के तौर पर बनाएं और उसको इस्तेमाल करें बस कोशिश करें कि उसमें नमक की मिकदार बहुत कम हो
0: ठीक है
2: और मिर्चें जो हैं वो सुरख ना हो बल्कि सब्ज मिर्चें या काली मिर्चों का इस्तेमाल हो जाए तो वो बहुत बेहतर है। बाकी इसको आप अगर उस तरह इस्तेमाल करेंगे तो फिर ये आपकी खून की कमी को दूर करेगा आपकी कुव्वत मुदाफियत को बढ़ाएगा ठीक है ताकि आप छोटे मोटे जो तकलीफें आती हैं उनका जिस्म मुकाबला कर सके उसकी वाइटल पावर बढ़ेगी
0: ठीक है।
2: फिर दूसरा कि हमारी जो स्किन है ये बड़ी सेंसिटिव है ये स्किन पे भी जो है बहुत बेहतर काम करता है यानी पिंपल्स हैं गर्मी दाने निकल आते हैं बारिश हो जाती है उसके लिए भी ये बहुत बेहतर है। छाइयों पे काम करता है झुर्रियों पे काम करता है ये जिल्द को टाइट करता है वक्त से पहले यानी चेहरे पे बुढ़ापा नहीं आने देता।
0: हाँ जी
2: तो इसको आप उस नजरिए से भी इस्तेमाल कर सकते हैं फिर कुछ के बाल झड़ना शुरू हो जाते हैं।
0: हाँ, बाल भी झड़ना शुरू हो जाते हैं, ऐसी बात है बिल्कुल।
2: तो ये बालों की ग्रोथ भी करता है, बालों की जड़ों को

0: 55523404 पर, यानी सिफर 319-55-23-404 पर, सिफर 319-55-23-404 पर आप प्रोग्राम के बाद भी हकीम साहब से राब्ता कर सकते हैं और लाइव शो में हमें कॉल कर सकते हैं, SMS भी कर सकते हैं और हकीम सैयद मशकूर अहमद शाह साहब से सेहत के हवाले से खुद बात भी कर सकते हैं, टोटका नुस्खा भी पूछ सकते हैं। इसके अलावा जो दूसरा PTCL नंबर है वो भी नोट फरमाइए, 0963511488 0963511488 पर भी आप कॉल कर सकते हैं और हकीम सैयद मशकूर अहमद शाह साहब से सवाल पूछ सकते हैं। चूंकि ये शो सेहत के हवाले से है, इस शो में आपकी सेहत की ही बात होती है, आपकी जो सेहत के हवाले से सवालात होते हैं हकीम साहब उनका जवाब आपको दिया करते हैं। और इसके अलावा आपका कोई नुस्खा पूछना होता है, आप हकीम साहब से कोई नंबर लेना चाहते हैं, यानी कि आप एडवांस नंबर भी ले सकते हैं, इसी नंबर पर हकीम साहब के साथ आप रابطہ कर सकते हैं। क्लिनिक अगर आपको एड्रेस नहीं मिल रहा, जो दूर दराज इलाकों से आते हैं हकीम साहब के पास और कहते हैं कि अनस भाई एड्रेस हमें नहीं मिल रहा है, तो पहले तो अलशिफा दवाखाना का एड्रेस जो है बहुत ही आसान है। जैसे ही आप टांग सिटी में एंटर होंगे, ट्रैफिक चौक से चंद कदम आगे जब आएंगे, आप 8-10 दुकानें आगे आएंगे तो आपको शवाल मार्केट का बोर्ड नजर आएगा। शवाल मार्केट के बिल्कुल जैसे आप अंदर आएंगे, बिल्कुल आखिर में अलशिफा दवाखाना है और अलशिफा दवाखाना में हकीम सैयद मशकूर अहमद शाह साहब रोजाना सुबह 8 बजे से लेकर शाम 4 बजे तक मौजूद होते हैं और मरीजों का चेकअप अपॉइंटमेंट रोजाना जारी रखते हैं। सो इसके अलावा जितने भी पेशेंट्स हैं जो कि परेशान हैं बीमारियों से और इलाज करा करा के थक चुके हैं, मायूस हो चुके हैं, तो खवातीन हजरात आप लोगों के लिए एक बहुत बड़ा मौका है, एक अच्छी अपॉर्चुनिटी है कि इस्लामाबाद रावलपिंडी के इतने काबिल और तजर्बेकार हकीम आपके शहर टांग में अपनी खिदमत सर अंजाम दे रहे हैं। सो आप आए, अपना इलाज कराएं और सेहतयाब होकर जाएं। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जी, कौन है, कहां से मेरे भाई? जी अब्दुर्रहमान भाई सरंग से, तो BSc अच्छा था जी जी।
1: बीमारी
0: अच्छा डी जुना कर कम डीवाल कम जिन तालुक था चलो सही था मतलब आठ काल की जी तो एलर्जी मसला था सही था पचास काल उम्र था बुरा बतरा खो बताई छे कम देश टेस्ट ना दी रिपोर्ट सुनाई दी गा देश सरा दे टांग था अलशिफा दवाखाने थोड़ा तसीफ है अलशिफा दवाखाना शवाल मार्केट के
1: नंबर
0: हाँ
1: रखता
0: है खबर है बस हकीम साहब दो असिस्टेंट बचे नंबर अखत से भी और हकीम साहब सर हम दा नंबर भी देस नंबर सर हकीम साहब सर रबता कबल है सो हकीम साहब रोजाना मौजूद क्लिनिक पांदे सही था और चुम रहा हम दूसरे बीमारी भी का आठ काले भी का 10 काले भी इनशाला हर किस्म बीमारी तसली बख्श इलाज मौजूद है अलशिफा दवाखाने बांधे हाँ बिल्कुल चुमरे रिपोर्ट सुन अभी कम कम डॉक्टर से वर्ष कड़ी भी करावली करना वर्ष तरह से कम रिपोर्ट हूँ अभी टेस्ट अभी आज जान सर रावड़ी हाँ वो रिटांग था शवाल मार्केट अलशिफा दवाखाना था सही था जी ओके सर ढेरा मनना चाहिए। हकीम साहब एक भाई हैं पेजू से
2: जी।
0: और पेजू से हैं इनका कोई दोस्त है 8 साल पुरानी एलर्जी है खारिश है मखसूस 3 जगहों पर है
2: जी
0: ठीक है तो वो कह रहे थे कि बहुत सारे इलाज कराए हैं तो मैंने उनको कहा है कि आप रिपोर्ट समेत हकीम साहब के पास आए। सो हकीम साहब इतनी जो पुरानी खारिश हो जाती है ये तो मतलब कि मामला और भी क्रिटिकल होता है तो इंशाल्लाह आपके कैरियर में आपके तजुर्बे में 30 साल के काम में कोई ऐसा केस आपके पास एलर्जी का आया है जो कि बड़े ही गंभीर हो चुका हो।
2: बिल्कुल ऐसे बेशुमार हैं उनसे केस और बाजों ने तो उस पर तजर्बे कर करके
0: ऐसी
2: और अपनी हाँ। स्किन जो है स्किन हमारी इसको ही उन्होंने बदल दिया
0: ऐसी बात है
2: और ऐसा बाजों का तो एक नजर बदल देखे तो शायद दोबारा उस जगह को देखे भी ना
0: ऐसी बात है बिल्कुल
2: हाँ। ये देखना यही होता है कि आप उसको तजर्बागा ना बनाओ उसको देखो और उसके मुताबिक उसका جہاں تک ہو سکے اس کو سہولت
0: ایسی بات ہے.
2: اور کچھ ہم لوگ بھی کرتے اس طرح ہی ہیں کہ ہم جس طرح لوگ پوچھتے ہیں یا بازے ٹوٹتے ہیں بازے لوگ بتا دیتے ہیں
0: ایسی بات ہے
2: کہ آپ یہ استعمال کر لیں آپ یہ استعمال کر لیں, حالانکہ وہ اس کے انواقف ہوتے ہیں کہ اس کا رزلٹ کیا ہے,
0: یعنی کہ انہیں حکمت کا کوئی معلومات نہیں ہوتی ہے,
2: پتہ نہیں. کچھ سنی سنائی باتیں ہوتی ہیں نا, کچھ سنی سنائی بات ہے انہوں نے کسی سے سنی. اب لا محالہ یہ لازمی نہیں ہے کہ ایک دوائی ہے یا ایک جڑی بوٹی ہے یا ایک مفرد دوا ہے,
0: ایسی بات ہے
2: تو وہ ہر ایک پہ کام کر دے گی.
0: اچھا کبھی کبھار کام کر بھی جاتی ہے, یہ نہیں کہ کام ہی کر رہی, لیکن اکثر جگہ پر آپ کو نقصان بھی دے سکتی ہے.
2: لیکن بات دیکھا یہ جاتا ہے کہ ایک مریض ہے آگے, وہ آگے مرض کی شدت سے تنگ ہے,
0: ایسی بات ہے,
2: اور اس کو پھر اس کے پیچھے لگایا ہوا ہے کہ نہیں یار یہ اس طرح کرو اس طرح لے آؤ یہ لاؤ یہ پیٹو کوٹو کھا لو, تو وہ بھی غلط ہے کہ وہ اپنا ٹائم ضائع کر رہا ہے اور اپنے مرض کو بڑھا رہا ہے. پھر دوسری بات یہ ہوتی ہے کہ جب معالج تو دیکھتا ہے تو وہ اس کو احتیاط بھی بتاتا ہے, اس کے ایک جو خوراک کا شیڈول ہے وہ بھی طے کر دیتا ہے کہ یہ کھانا ہے یہ نہیں کھانا. لیکن بعض ایسے لوگ ہیں کہ جو بےچارے کسی کی سنی سنائی اس پہ بات پہ
0: ایسی بات ہے,
2: میڈیسن تو بن لے لیتے ہیں لیکن پرہیز کا انہیں پتہ ہی نہیں ہوتا کہ ہم نے کیا چیز کھانی ہے, کیا وہ بد پرہیزی تو جاری رہتی ہے تو مرض بعض دفعہ زیادہ بڑھ جاتا ہے.
0: بالکل ایسی بات ہے. السلام علیکم. السلام علیکم. السلام علیکم. ہیلو. اچھا جی آپ ہمیں آواز ہی نہیں دے رہے ہیں, بہن ہے بھائی ہے, تو جناب آپ جو بھی کال کرتے ہیں کائنڈلی آواز ضرور دیا کریں, چونکہ ہمارے اس شو میں ایک ایک منٹ قیمتی ہوتا ہے, چونکہ آپ کی صحت کے بارے میں بات ہو رہی ہوتی ہے. آپ کی صحت کے بارے میں کوئی ایسا پیشنٹ ہوگا جو کال کر رہا ہوگا ہمیں اور اس کی کال نہیں لگ رہی ہوگی, سو آپ مطلب کہ وہ پریشانی میں ہوگا, سو یہ صحت کے حوالے سے آپ کا جو سوال ہوتا ہے آپ بالکل اس شو میں کر سکتے ہیں. 0319 55 23 404 پر آپ کال کر سکتے ہیں, ایس ایم ایس کر سکتے ہیں, شو کے بعد بھی حکیم صاحب سے آپ اسی نمبر پر رابطہ کر سکتے ہیں, اور آپ کا کوئی مشورہ کرنا چاہتے ہیں جو آپ آن ایئر نہیں کر سکتے تو شو کے بعد آپ حکیم صاحب سے رابطہ کر سکتے ہیں. انشاءاللہ آج بھی الشفا دواخانہ سارا دن کھلا تھا اور کل صبح 8 بجے سے لے کر شام 4 بجے تک کھلا رہے گا. الشفا دواخانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانگ سٹی. ایک مرتبہ پھر ایڈریس نوٹ فرمائیے, الشفا دواخانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانگ سٹی میں حکیم صاحب روزانہ صبح 8 بجے سے لے کر شام 4 بجے تک موجود ہوتے ہیں اور مریضوں کا جو چیک اپ معائنہ ہے وہ جاری رہتا ہے. حکیم صاحب یہ بتائیے گا کہ ایک کالر آگے ہیں, یہ ان کی سن لیتے ہیں یہ کیا کہتے ہیں. السلام علیکم. السلام علیکم.
3: وعلیکم السلام.
0: جی کون اور کہاں سے میرے بھائی؟
3: جی غلام صاحب بات کر رہا ہوں سر.
0: جی جی غلام بھائی
3: آواز آ رہی ہے سر؟
0: ہاں ہاں آواز آ رہی ہے, کیا پوچھنا چاہیں گے حکیم صاحب سے؟
3: غلام صاحب سے بول رہا ہوں سر. جی ہمارا ایک پیشنٹ ہے. ہلو.
0: جی جی آواز آ رہی ہے آپ کی غلام بھائی, بولیے گا.
3: اس کا
0: میرے بھائی آواز آپ کی بہت زیادہ کٹ رہی ہے, کائنڈلی جگہ چینج کر کے کال کریے. السلام علیکم.
3: ہلو.
0: السلام علیکم.
3: وعلیکم السلام.
0: جی کون ہے کہاں سے میرے بھائی؟ جی ضرور اچھے صحت حوالے سر جو سوال تھا. اچھا جی وہ بھائی حکیم صاحب تھا. سریں گے برورا آواز ڈیر زیاد کٹکی جلے گیا تھا. سیدا اچھا خلوی زیادہ رہا سی. چلو صحیح ہے جناب, ریڈیو والے مجھے حکیم صاحب ان کی گھر والی ہے اور پسینہ زیادہ آتا ہے.
2: صحیح
0: ٹھیک ہے, تو اس کے بارے میں ذرا بتائیے گا اور ٹائم بھی بڑا شارٹ ہے ہمارے پاس, ان کو کیا مشورہ دینا چاہیں گے؟
2: دیکھیں پسینہ ان کی جسمانی کمزوری سے بھی آ سکتا ہے, خون کی کمی سے بھی آ سکتا ہے,
0: ایسی بات ہے,
2: ان کے معدے میں تیزابیت سے جسم میں حدت سے بھی آ سکتا ہے,
0: اس کی وجہ سے بھی پسینہ زیادہ آ سکتا
2: ہے. یہ ہے کہ اب دیکھنا یہ تو سمٹمز خود نوٹ کر لیں کہ اگر معدے میں تیزابیت ہے,
0: ٹھیک ہے,
2: کوئی گیس ٹربل ہے یا جسمانی طور پر کمزور ہیں, پھر ان کی یا اگر ان کی کوئی رپورٹس انہوں نے کروائی تو پھر اس کو لے کے یا مریض کو لے کے تو اگر دواخانے پہ
0: ٹھیک ہے
2: وزٹ کر لیں
0: بالکل
2: ان کو دیکھ اور جو ریزن

0: शैम्पू वो जवाद बिडुमेना जिनो पहचानदा इश्मा ब्यूटी क्रीम
1: वो लतीफ कॉस्मेटिक्स तख्ती नसरतिना जमा पहचानदा इश्मा स्किन पॉलिश
2: मुझे हिकमत ला दंडु खेल बनना जमा पहचानदा इश्मा डेली फेस वॉश
3: वो सनिंजान द ब्यूटीफुल नौशेराना जमा इंतखाब दे इश्मा राइसो
4: जो जाबर शामा मैम द खुशहाल बाबा मजार ना जमा पहचान दे इश्मा हर्बल स्प्रे
5: वो नजदी में चलना और जमा इंतहाब दे इश्मा सनब्लैक
6: कया कैसर द मंगल मिलेना एमो इंतहाब द इश्मा वॉशिंग पाउडर
7: जयम आशिकुला दबाद रहना जमा पहचान दे इश्मा ब्लैक शाइन शैम्पू
8: जमान डायरेक्टर नईम खान जद कुरन शंगे मुखातिब यम जमा पहचान दे इश्मा इग्निट्यू
9: زیم اسماعیل و پریدائی دی اے سی ایس بارکم بارخیل مدرسہ بازور حاجی جامیل مارکیٹ نا دی مو انتخاب دائی اشما ویٹامن سی سیرم اے سی ایس تائی او بارکم بار دائی
10: زیم بازار دی بفکن نا زما پیچان دی اشما ملکی پروٹین شیمپو
11: او زیم انجنیر مسعود دخکولی بنگن نا زما پیچان دی اشما رائس فیس واش
12: زیم مولانا عبدالخالق دی منگل ملینا دی مو انتخاب دی اشما حربل آئی
13: زیم کار نور خطاب فرام اروسا شاپنگ سنٹر امبیری کلا زما پہچان دے اشما کسمیٹکس پاکستان

जी अस्सलाम वालेकुम, अस्सलाम वालेकुम। बिल्कुल इस वक्त बता रहे हैं तासुब खिदमत के हाजिर शो इश्मा कॉस्मेटिक पाकिस्तान प्रोग्राम से उम्मीद लगा मैं सुन रहा हूँ मीनवाल दी आगा ठीक ठाक फिट फाट खुशहाल सुखाल बबी और दिन लो जिंदगी ना बंद से खुंदनो मजे अखली और सर सरा इश्मा कॉस्मेटिक सुन रहा प्रोग्राम जिया बहन जॉय कभी और भाई बिल्कुल नैन जुमे वरस जो मदे तकरीबन जुमे वरस बस तेरे दो बांधे दे दब मुख जबरदस्त तेरे कड़ी भी सो ठोलो मीनावालो ता इश्मा कॉस्मेटिक पाकिस्तान प्रोग्राम के डेर जियात हर कले वाई चरत चरत की माँ आवाज अवर देशी देते माने माँ आवाज रही ठोलो ता प्रोग्राम के डेर जियात हर कले उम्मीद खबोई सेहत बने वह हम हवाई और दगाने हम दिल्ला चोल खुशहाल और आबाद लरी और अल्लाह तला में चूल सेहत बने रोग लरा जक चुवाई कहना चाहिए सेहत चुकम दे दा लोई निमाते और मुंग तो बिल्कुल अल्लाह तला लाख लाख शुक्रिया अदा कबुल पकार दी मुंग तला तला रोग सेहत रखे दे और न मुंगा मतलब माजूरी दिल न बल दस बीमारी दा नमंगता पकार दी चल तला मुंगा लाख लाख शुक्रिया अदा को खजी प्रोग्राम इश्मा कॉस्मेटिक दे और नन प्रोग्राम के सोर तो वही कहना चिन्ह यो कांटेदारा मुकाबिला हम गनन प्रोग्राम के और द टोलो रेडियो स्टेशन फॉर मंथ के वनन मुकाबिला भी और माशाला इश्मा कॉस्मेटिक का सुम रहा मीनवाल दी जबी में कहना चाहिए तुम रजियात मीनवाल दी कहना चाहिए इश्मा कॉस्मेटिक कंपनी सरा इश्मा कॉस्मेटिक प्रोडक्ट्स सरा डेर रजियात मीन कभी और माशाला का मतलब करक रेडियो और या दिन अलावा द टांक रेडियो और या दिन लवा मर्दान रेडियो जुकुम पैगाम रेडियो दा आगा औरी या दिन लो वतन रेडियो दीर या वतन रेडियो तखबई रेडियो औरी या दिन लो शमाल रेडियो बाजवड़ या आवाज एफएम अटक रेडियो औरी माशाल्लाह सुन रहा हूँ मीनावाल दी डिजियात मीनावाल दी चागा द इश्मा कंपनी सरा डिजियात मीना कभी आगे प्रोग्राम डेर शौक बांधे औरी और दिन लवा द इश्मा कॉस्मेटिक सुन रहा हूँ प्रोडक्ट अगेना फेदे उचित खेड़ी दी नो बिल्कुल नन चिकम मुंगा मुकाबिला दा आगा बिल्कुल दे बारी की देखे ना से बिल्कुल पश्चाट की दर्तवे मा और आगे तो पर बिल्कुल नगद प्राइस चुकम दे हाँ वर्त मिला भी सही दा कमे रेडियो मतलब मीनवाल चुकम दे आगा विनर राग लो नो आगे तो वा इश्मा कॉस्मेटिक कंपनी तरफ ना नगद चुकम दे इन प्राइस वर्त मिला भी और प्राइस वह दर्तवे मा जी सुमड़ वर्त मिला भी बिल्कुल तासो सोर्त जान रड़ी गए प्रोग्राम फॉरवर्ड चुकम देवल तासो मतलब जेन की बात चुके प्रोग्राम फॉरवर्ड बस सत तरीके से रवि बिल्कुल प्रोग्राम चुकुम फॉरमेट थे कि ना हाँ बिल्कुल दे तरीके से दे छे फॉर एग्जांपल मुंगा प्रोग्राम चुकुम दे करक रेडियो बने हाँ यार दे सही ना दिन ला मुंगा प्रोग्राम चुकुम दे पैगाम रेडियो मर्दान बने हम आने यार दे वर्षरा वतन रेडियो दीर बने आने यार दे और दिन लवा वतन रेडियो तखबई दिन लवा शमाल रेडियो बाजवर और आवाज एफएम अचक रेडियो बने हम आने यार दे और दिन लवा टांक रेडियो बने हम प्रोग्राम आने यार दे नुनन मुकाबिला चुकुम दे दस तरीके से दे फॉरमेट ये दस दे कमे रेडियो बने माँ प्रोग्राम आने यार दे सही ना इन्हें तकरीबन ओवर रेडियो दिश माँ प्रोग्राम और बाने आने यार दे इश्मा कॉस्मेटिक का प्रोग्राम आने यार दे और बाने मुझे कम सुन रहा हूँ मीनावाल जब स्टार्ट के बाद कॉल अखलमा ठीक था और अवल हुआ मतलब तासुदा कोशिश की वही फॉर एग्जाम्पल यू कॉल द करक न रख लो अगर बन नाथ वही न बल से वही सिर्फ बच्चों को दे आगा बतौर एक कैंडिडेट से ठीक छो फॉर एग्जाम्पल यू कॉल द करक न रख लो या मतलब द बनो न रख लो वही चीज द करक रेडियो और मा नो अगबा मुंग सरा द करक रेडियो ना उम्मीदवार सी कैंडिडेट सी सही ना और दिन लवा दस बल कल रंग लो और सिर्फ यू कॉल मुंग तो मतलब द करक रेडियो अब रही नो कोशिश दा गई छे आगा फिलहाल बे खामोश छे छे मुंग तो द पैगाम रेडियो ना और दिन लो वतन रेडियो दीर ना वतन रेडियो तगवई ना और दिन लो शिमाल रेडियो बाजवर ना और आवाज एफएम अटक रेडियो ना और द ठांग रेडियो ना मतलब चागे तो मुखे मिलो छी चागे ना हम रोशी नो फॉरमेट दस तरीके से रदे छे मतलब यू कॉल रंग लो चागा द करक रेडियो और या द करक रेडियो ना उम्मीदवार छू
او دین الوا بل کال راغلو چې هغه د پیغام ریډیو اوري نیم مردان ریډیو اوري پیغام ریډیو مردان هغه د مردان ریډیو پیغام چکم دی هغه امیدوار شو او دین الوا بل کال راغلو هغه وطن ریډیو دیر ریډیو اوري نو ا دی دیر ریډیو نا امیدوار شو ٹھیک تا او دین لو بل مطلب فار ایگزامپل مینمال راغلو او چې شمال ریډیو باجوړ اورما نو ا بده شمال ریډیو باجوړ نا امیدوار شي صحیح ده او نن پروگرام کې چې کوم پرایز دی هغه دی 5000 ٹھیک شو 5000 روپۍ دغه هغه ته ملويږي اشما کاسمیټک پاکستان کمپنی طرف نه وا هغه ته 5000 روپۍ ملويږي صحیح ده نو بالکل سوکھ ہاں امیدوار راغلو مطلب وینر چکم دے راغلو امیدوار خوبا سے ہم رضی مطلب دا کمی ریڈیو نا مطلب کرک ریڈیو نا چا کرک ریڈیو اوری یا دلنا پیغام ریڈیو مردان اوری یا وطن ریڈیو دیر اوری یا ٹانک ریڈیو اوری یا دین اللہ آواز ایف ایم ٹک ریڈیو اوری یا شمال ریڈیو باجوڑ اوری نو دا کمی ریڈیو نا چا امیدوار راغلو لو نو تاسو دا خپل ریڈیو چکم مطلب امیدوار بھی اگے تاسو ووٹ چکم دے ورکولے شی اگا بن نات وئی نو بل سوئی ٹھیک تا سر بوائی شہر پیغام ریڈیو مردان ورما نو اغبا مکسرا کینڈیڈیٹس یا وہ کرک ریڈیو اورما کاغذ بنو نہ دے یا د لکی مروت نہ دے لکھ کرک ریڈیو آواز لڑ لڑ دینا کیا ور دے سی کہنا سر مونگتا ریڈیو خائی چیز دا ریڈیو اورما ٹھیک تھا دین لوا ز ٹانک ریڈیو اورما کاغا مونگتا ریڈی ہان نراشی یا دو جنوبی وزیرستان نراشی نو آگا مونگتا صرف ریڈیو خائی سی نو آگا بعد ٹانک ریڈیو نے امیدوار سی کاغذ وا نن پروگرام کی 5000 روپے چکم دے ملے گی سوک وینر راشی کم ریڈیو می نوال چکم دے آغا خپل چکم کینڈیڈیٹس وی کنے اگے تا ووٹ ور کی نو بیا با مطلب وینر راغلو پخیر کے باغتا 5000 روپے نقد انعام چکم دے انشاءاللہ اسما کاسمیٹک طرف نہ ملے گی او نن پروگرام کی بتا سو چکم میسج سی ز کوشش کوم چې په خیر کې ټایم ورک ما خو کچر ته کې میسج ما شامل نکړل یو تاسو خو پکې نه خو خیر ان شاء الله په خیر کې بزر ټایم چکم دې ضرور ورکوم اسه نمبر تاسو ځان سره نوٹ کړئ پروگرام اشما کاسمیټک ته ماته ویلی شي سو ور تاریخ نو تاسو موږ ته په دې دواړو نمبر باندې کال کولای شئ کوشش وکوم چې ز میکسیمم کال پروگرام کې شامل کما ٹھیک تھا مطلب زیات نہ زیات ووٹ راشی گورو چھ نن مقابلہ چکم دے دکم ریڈیو مینوال چکم دے آغا مقابلہ نن گٹھی آیا مردان ریڈیو پیغام چکم دے اگے ریڈیو مینوال نن مقابلہ گٹھی دا 5000 چکم مطلب روپئے دی دا گٹھی یا دین الوا کرک ریڈیو چکم مینوال دی آغا دا 5000 روپئے گٹھی یا دین الوا مطلب وطن ریڈیو دیر چکم مینوال دی آغا دا 5000 روپئے گٹھی مطلب ایک یو وینر برازی کنا یا دین علما شمال ریڈیو باجوڑ ننن پروگرام فارمیٹ دسی طریقے سے دی مطلب جی صرف ویو کالر چکم دی آغا با مطلب دے کرک ریڈیو نارضی باقی لکا ووٹ خوش چکم دی بعد کے ورک ولی شی لکا کرک ریڈیو سمرا مینوالی آغا ووٹ بعد کے ورک ولی شی ٹک تخپل امیدوار تھا داسی دم مردان ریڈیو چکم پیغام ریڈیو دا آغی خپل چکم مینوال دی آغا خپل چکم کینڈیڈیٹس فی کنا دے خپل ریڈیو آغی تا ووٹ ورک ولی شی داسی دے ٹانگ ریڈیو چکم امیدوار راشی آغا دا خپل ریڈیو چکم امیدواری وغیرہ تا ووٹ ورک ولی شی دین علاوہ داسی دا وطن ریڈیو دیر وطن ریڈیو تغبئی یا شمال ریڈیو باجوڑ ٹھیک تھا نو دخپل ریڈیو چکو امیدوار بھی کینڈیڈیٹس بھی اگے تاسو ووٹ ورکولی شی نو نن پروگرام فارمیٹس داسی طریقے سره دی

0: पास को बहुत ही क्लियर और फ्रिक्वेंसी को हर घर तक पहुंचा दिया है बहुत इजीली, जैसे कि लोग कह रहे हैं कि भाई आवाज बिल्कुल जी साफ हो गई है और मुबारकबाद पूरी टीम को।
1: एक ही तोड़ के सनहाजमा कंट्रोल सिरप।
0: सर जी, जफराबाद की हम बात कर रहे थे और ये जो लफ्ज है ना तेजाबियत, ये थोड़ा सा खतरनाक लफ्ज है, ये हर किसी को समझ नहीं आती कि ये क्या चीज होती है। तेजाबियत तो तेजाब होता है, तेजाब का मतलब क्या होता है? तो तेजाब का मतलब ये होता है भाई मेरे बहनों कि जब आप खुराक खाते हैं और आप कभी बहुत ज्यादा अगर खाना खा लें तो क्या होता है, आपके मैदे के अंदर तेजाब मौजूद रहता है कुदरती तौर पर, क्योंकि ये निजाम हाजमा के लिए जरूरी होता है और जब आप कोई चीज खाते हैं तो वही तेजाब ही होता है जो आपके खाने को हजम करता है। किसी का मैदा हद से ज्यादा तेजाब पैदा करना शुरू कर देता है, जिसके बाद क्या होता है, जब आप खाना खाते हैं जैसे आपका मैदा फुल होता है खाने से, तो जैसे मैदा फुल होता है तो जो तेजाब होता है वो आपकी खुराक की नाली में आ जाता है। ठीक है जनाब, जो तेजाब होता है ना वो खुराक की नाली में आ जाता है और फिर आपको जलन होने लगती है, तो इसी को तेजाबियत कहा जाता है। ये जो हमारे ट्रैक के अंदर भी मौजूद है ना, तेजाबियत का एक लफ्ज आता है कि तेजाबियत का शोर, बदहजमी और गैस का शोर। शोर का मतलब यही होता है कि भाई किसी को अगर सीने की जलन है तो हर बंदे को कहता फिरेगा यार मेरे सीने में जलन होती है, मेरे सीने में जलन होती है। किसी को गैस का मसला है तो यार हर वक्त भारीपन महसूस होता है। किसी को बदहजमी है तो वो कहेगा यार मुझसे तो कोई हजम नहीं होती। इसको बोलते हैं शोर, और उसी शोर का तोड़ है केसन का हाजमा कंट्रोल।
1: एक ही तोड़ केसन हाजमा कंट्रोल।
0: जनाब, आप लोग हमें कॉल कर सकते हैं, हमारे नंबर्स आप लोगों के पास मौजूद हैं। कुछ लोग नए सुनने वाले होते हैं और उनकी ख्वाहिश होती है कि वो भी प्रोग्राम के अंदर हाजिरी लगवाएं, तो जनाब जी जनाब हमारा नंबर 0344-936-3366 जी जनाब 0344-936-3366 के ऊपर एक कॉलर है हमारे साथ जी। अस्सलाम वालेकुम। जी वालेकुम अस्सलाम। वालेकुम अस्सलाम।
2: क्या हाल है? खैरियत है? सेहत भी अच्छी अल्हम्दुलिल्लाह।
0: अल्लाह शुक्र जी। कौन इन सर नाल नान से सो अपना सही?
2: मैं अमानुल्लाह था सर, रईस गरम मिठू तू वाले ने मैं बकरियां वाला
0: गरम मिठू टां के फिल्म सुनते पे तुसा मालूमात इजाफा थींदा साईं?
2: बहु बहु बहु अल्हम्दुलिल्लाह।
0: अच्छा बात प्रोग्राम सारा सुनदे पता काफी अच्छे को नवे तनी वे मतलब है
2: शुरू कीता ना 2 महीने थींदे पहला।
0: अच्छा जी माशाल्लाह। कोई प्रोडक्ट ऐसी लगती है जिनकी तो जरूरत है?
2: बस इंशाल्लाह इस्तेमाल तो कोई नहीं तो सब और बाजार तो देखने वैसे केरे प्लाज दे मिल दिए
0: बिल्कुल यो गिन क्या हो तुसा ए सही टांग दे विच सदाम प्लाजा है ना जको पहले रमजान मार्केट याद है। ठीक है सही
2: वो
0: तो हर जात मिल वैसी लेकिन अगर उठा वैसे तो 100% तो मिल वैसी जरा रियायत नल शायद भी तो को मिल सी ते उन्हें को रियायत करवाई करो क्योंकि वो सारा मेन सेल पॉइंट है ना असा उन्हें को बचत देने होने फिक्स रेट उन्हों को न दिता करो। ठीक है जी
2: उन्होंने
0: आखा करो कि भाई 30-40-50 रुपए छोड़ो खलील भाई ने आखा मेरे आखरी तक करो बिल्कुल क्लियर
2: खलील भाई।
0: हाँ ठीक है सही उतर वैसे तो मिल वैसे तो कोई इंशाल्लाह। ठीक है
2: सर
0: ओके जनाब थैंक यू सो वेरी मच जी वेलकम जी जनाब 0344-936-3366 और जो मोहम्मद हमजा खेमटा कहते हैं कि पिपला में आज बहुत प्यारी ट्रांसमिशन आ रही है पहाड़पुर एफएम की। आज रजा अवान किधर है भाई? रजा अवान है जी गायब ही हो गया बंदा, वो बहुत अरसा एंटीना छत के ऊपर लगाकर हमें सुनता रहा फिर वो तंग हो गया कि बस बस सभी नहीं तो रजा सुन रहे हैं तो भाई रजा हमें जरूर कॉल करें हमारे शो में आए और हमारे शो को चार चांद लगाएं। अच्छा जी पहाड़पुर का मैंने दुकानदारों को बता दिया आपको पहाड़पुर में चश्मा रोड के ऊपर कुंडी किताब घर एक सेल पॉइंट है कुंडी किताब घर। आप वहां पर जाएंगे जनाब जैसे कि वहां पर शेरवली कुंडी जनरल स्टोर है नईम कुंडी है वहां पर कुंडी किताब घर भी है तो आप वहां से भी हमारी प्रोडक्ट हासिल कर सकते हैं। ठीक है जनाब जफराबाद में अब्दुलरहमान जनरल स्टोर फैसल मार्केट में और हाजी जरी जनरल स्टोर ये भी जो अल अजीज मार्केट है पीछे वाली जो गली है जिसको जफराबाद की बाजार कहा जाता है उसी के अंदर है हाजी जरी जनरल स्टोर आप वहां से भी हमारा ये हाजमा कंट्रोल सिरप जो है मंगा सकते हैं। جی جناب بہت پیاری پروڈکٹ اور بہت امیزنگ ریزلٹ کے ساتھ، اور اسپیشلی گرمیوں میں جیسے کہ آپ کو بتایا ہے کہ ہاضمے کے مسائل پرابلمز بہت زیادہ بڑھ جاتے ہیں، اور آپ یقین کیجئے کہ بہت سارے لوگوں خواتین کو جو چھائیاں ہوتی ہیں نا، چھائیاں جو ہوتی ہیں وہ اس کا اتنا ان کا اتنا علاج کرواتی ہیں لیکن ان کا دھیان اس طرف نہیں جاتا، کیونکہ چھائیوں کی تین بڑی وجوہات میں سے ایک وجہ، یعنی کہ ٹوٹل چھائیوں کی تین وجوہات ہیں، تین ریزن ہیں کہ جب عورتوں کو چھائیاں ان کے چہرے کے اوپر آتی ہیں، ان میں سے جو ہے تیسری جو وجہ ہے ریزن ہے جناب، وہ ہے میدے کی خرابی۔ ٹھیک ہے جناب، اگر میدے کے اندر تیزابیت زیادہ ہے، بلوٹنگ ہوتی ہے، تو آپ کی چھائیاں کبھی ختم نہیں ہوں گی۔ تو میری وہ تمام بہنیں، چونکہ یہ نیوٹریشنل سپلیمنٹ ہے، کوئی دوائی نہیں ہے، ٹھیک ہے جناب، یہ نیوٹریشنل سپلیمنٹ ہے اور یہ جو ہے نیچرل ہے۔ اگر آپ کو چھائیاں نہیں جا رہی آپ کی، تو آپ ایک دفعہ ایک بوتل ہاضمہ کنٹرول سیرپ کی پی لیجئے، کچھ بھی نہیں ہوگا۔ آپ کا مسئلہ اگر چھائیاں ہیں، ان کی وجہ آپ کے میدے کی خرابی ہے، تو آپ یقین کیجئے آپ کی چھائیاں ختم ہو جائیں گی۔ ایک کالر ہمارے ساتھ ہیں، موقع دیتے ہیں ان کو۔ السلام علیکم۔ ٹرانسمیشن صحیح ہے ریڈیو پیغام دے؟
2: مینجمنٹ کا شکریہ ادا کریں گے، کیونکہ بہت سارے پرابلم تھی ہیں، لیکن مینجمنٹ کا شکریہ ادا کروں گی، بالکل اگلے کا ہاتھ کو کھڑا کر کے نیٹ کریں گے لانگ کو، الحمد للہ بہت کلیئر تھے، سال سے اگلے کو زیادہ آواز ہے۔
0: چلو اچھی گال ہے سن، جتنا ایزی ہو سی ایزی سن سو اتنا تو آپ کو سکون آسی، آرام سے بہ کے سن سو، پریشانی نہیں ہونی چاہیے، لسننگ کے درمیان کوئی پریشانی نہیں ہونی چاہیے۔ تہاڈے علاقے دے وچ ماشاءاللہ ساری پروڈکٹ بہت زیادہ مشہور ہے، شانی موبائل زون تے ہاضمہ کنٹرول سیرپ ہن بھی شارٹ ہے اتھاں تے، انہاں کو ون کے دس دی وے، ٹھیک ہے سہی، کہ ہاضمہ کنٹرول سیرپ اویلیبل تھی گئے، تے تساں کل پہنچو تے کارٹن چا ونجو پورا کے چلن دے واسطے۔
2: میں اصلی دربار وچ اصلی کئی بار نکا بیٹھا جوں تے چکی جو وینڈا پی مزور علی تے کہ اپنی چل میں بدری جو خواص سان دی تے پہنچ کال دیر لے یو کار جا یو کار
0: کیونکہ وہ بندے رکے پے انہوں نے کہ بھائی سارے ڈو چکر لگ وے سے ڈیرے دے جلے تو ہاضمہ کنٹرول سیرپ آوے، کیونکہ سب کو زیادہ ڈیمانڈ ہے وہ ہاضمہ کنٹرول دی بے پروڈکٹ کی ڈیمانڈ نہیں، لیکن سارے ڈو چکر لگ وے سے تو تسا انہوں کو دس دے سو کہ بھائی اویلیبل تھی چکے تے پہنچو کرسن شاپ ڈیر اسمیل خان،
2: ان شاء اللہ میں ان رہنا اس کو آگا امید بہت سارے کسٹمر جو رہنا میرے نمبر وہ بھی دیا دوں تو پوچھ جو رہنا مکین شاہ بیس سال یہ بھی پوچھ جائیں گے بہت شبیر تارا کنڈر دوں گا خلیل نال تو جو رہنا امید تو میں انہوں کو اویرنس دیا نا ہونا باقی آج ضرور ہے کہ ہر میں کنٹرول ویٹ کم پیٹ کم تو ماشاء اللہ اس میں جو رہنا دھما مچا رہی تھی کیونکہ کوئی علاج کو آدمی کو دیکھ دیں تو اگر آدھا اللہ خیر کرے اس سائڈ پہ بتاؤ یہ اتنا وزن تھی جائے ماشاء اللہ مجھے استعمال کی پہلا ٹوٹی گدی کیونکہ ایک دو بندے کو ایسا استعمال کرا ہے بچہ اگر ان کی عمر تقریباً خرید بہن 13 سالوں کا کل ٹوٹل 12 سالوں کا بچہ آئی ان کا وزن تقریباً 55-56 کلو
0: اچھا جی صحیح
2: ہے وہ ویٹ کمپلیٹ کم استعمال کی تھی وہ اجن پوری تھکی نہیں مکی جو اس کو ڈک گدا نہیں جو ان کا جو رہنا وزن جب دم نہیں تھی گئے جو کتل جو مزید کمزور رہتی ہے الحمد للہ سمارٹ ہے چور کرکٹ کھیل جاتے کرکٹ نہ بھائی سکتا ہے نہ کھیل سکتا ہے کرکٹ سیدھا کھڑا ہے تو سمارٹ تھی گئے بڑا بہترین تھا اس ویٹ کمپلیٹ کم کو استعمال کرو باقی جو رہنا یہ خاص کر بلڈ پریشر شوگر اس کو بڑا کنٹرول کریں گے یہ
0: بھی ایزی تو سب بول دے پہلے کہ بھائی 30 روپے ایسا سستا بھی کر چھوڑے تو پہلے کوئی مزید ان کی کوالٹی بھی امپروو کر چھوڑی
2: بالکل تو 3 روپے کا ڈسکاؤنٹ ہی مل گئے تو باقی اس کے نال جو رہنا یہ چسار درد بہترین ہے یہ سارے بڑی مجبوریاں انہیں تر مرضاں اور انہوں کا حل کیسا میات کی پیسہ کیسا اور تمہارا شکریہ ادا کریں گے دوسری گل ہے کہ گرمیوں کا سیزن ہے گرمیوں کے لیے جو رہنا زعفرانی سوپ استعمال کر کے
3: دن کی جو ہے سپرے لازمی ہے، کیونکہ وہی شدت کی گرمی ہے۔

0: आवाज के दे रे दमस्ताशा आसे जोन मुड़ना पसाइड बंदी बियाएशा
1: लो सही
0: सही मावे जोन आसे पसाइड रोना कवे आवाज के दे रे दमस्ता गोरे
1: ना
0: आओ कने कलक लगा से तो कार्प कवा कना
1: तो काफ़
0: लगा से मैं आओ कने सन सन सहम है ये सही देखने दस इसीख मत तेरे शा
1: अतोला जीन अतोला
0: अतोला बैसा
1: अतोला बैल जीन ताश न करे जे
0: पूरी नशम बखबर है दे
1: अतोला बैल आवे ना
0: हाँ
1: शुक्रिया
0: मनना शुक्रिया तो लंजा कह रहा सर
1: मरा
0: लंजे मार चौकीदार मामा
1: चलो सही
0: दर जडे रजू तो मनना खुशहाल शिकर मुंशी बने लाव थैंक्स यू जहान मनना से। सो नेक्स्ट कलर अब दिशु गुरु जी अस्सलाम वालेकुम بالکل شی اسی بالکل شی دتو سی دوا گانی دی قربان سو خبر کی وے د کم سینا
1: ملوان کوڈو فوٹو بٹیرانو شکاروا
0: بٹیرانو ولے اسی سٹ اپ در سیو کنا سے دی راڈیو کنا
1: بس بٹیرانو شکار یار
0: بٹیرانو سر بغورو سی بٹیرانو سر بغورو سی بٹیران بلا خیر کی سٹ اپ دی راڈیو کنا
1: खुशहाल
0: प्रोग्राम पकूर के उरे जमुंगा खेंदी उरे जमुंगा मेहंदी उरे खुले शुंडे पेजे वगुना दत्ते नो बस मलंगे जम्मू के मगर समय जनान मिलाड़ो मुसफर जनान मिलाड़ो मुसफर शो शब पिगरी मिलाड़ो मुसफर शो जी प्रोग्राम था
2: आराम
0: होके हाड़ी रजाता मनना थैंक यू सो मच यो जहान मनना शेर सटा मुसलमान पार्क चिपके गर्जे कचरा।

0: ओके सी और सलामुना वेलकम लेट नाइट शो के आज मैं भी सुन रही हूँ सीरम लगुल डेरा जो तमन खुशहाल कॉल हम कबल शिफ सिफर नौ सौ तिरसठ पाँच सौ ग्यारह चार सौ आवाज बिल्कुल ओके हैं स्पेशल सलाम आपको प्लीज भाई मेरे लिए प्रे करें तो पर हम दुआ गाने को एजाज खान अडी रजू तो मनाना वो कदर मनश अच्छा बल जनाब वैसे नजवान भाई आपके प्रोग्राम से बहुत तो ज्यादा मोहब्बत है आरिफ दौरान से मेरे मनाना से अरे भाई खुशहाल से कदर मन से तस नजर खुले रहे मीनाना के मुझे कहता सुमुख से मीन रखा से सुडी रजे तो मनाना कदर मन से इज्जत मन से सो यू कलर दे रहा सर अवल ब कलर वाखलो अस्सलाम वालेकुम जी जनाब सो खबर के वे थे कम से प्रोग्राम से दत्ता सड़ी में शी आयो हर कलाई देती आयो खुशहाल शे कदर मन शे डेर जो तो मन न
1: शामिल عمر میں ٹول پغم کے تیر کے خالق خدا یا خوشحالی کو کلا وینا
0: آئے دیر شا
1: خبر خوشی دیجیے نعمان بھائی غوث ہو راجے تنگا جی
0: من نسی تھینک یو اللہ دے قدر او کسی اللہ دے قدر او کڑی رسی تو من نسی خوشحال شو متا سراغ لے سی عمر میں ٹول غموں کی دیر کہہ رہا ہے خالق خدا یا خوش اللہ وکلا السلام علیکم گل بھائی جان ایک شعر ہے جی کیا کرو گے اب میرے پاس آ کر کھو دیا تم نے مجھے بار بار آزما کر بولا تھا تمہیں مت جاؤ تنہا چھوڑ کر کیا ملا تمہیں میرا دل دکھا خوشحال نیکسٹ کلر اب دشو تبور شو جی السلام علیکم السلام علیکم السلام علیکم